0: आप सुन रहे हैं स्टोरीज ऑफ प्रॉफिट्स आरजे महविश के साथ ओनली ऑन एफएम 107।
1: हजरत दाऊद अलैहि सलाम सिर्फ एक बादशाह नहीं थे कि अल्लाह ताला के बरगजीदा नबी और आदल हुक्मरान भी थे। कुरान करीम में अल्लाह ताला ने आपको खलीफा फिल अर्द करार दिया और फरमाया, ऐ दाऊद, हमने तुम्हें जमीन में खलीफा बनाया है, बस तुम लोगों के दरमियान हक के साथ फैसला करो और ख्वाहिश नफ्स की पैरवी ना करो, वरना ये तुम्हें अल्लाह की राह से भटका देगी। ये आयत जाहिर करती है कि अल्लाह ताला ने हजरत दाऊद अलैहि सलाम को खास तौर पे अदल इंसाफ कायम करने की जिम्मेदारी दी। कुरान मजीद सूरह सौद में एक वाकया बयान करता है। एक दिन हजरत दाऊद अलैहि सलाम अपने मेहराब इबादत में थे कि अचानक दो आदमी दीवार फैलाम के अंदर आ गए और कहने लगे, हम दोनों में झगड़ा है, फैसला कर दो। मेरा भाई कहता है कि उसके पास 99 बकरियां हैं और मेरी एक, फिर भी वो यही चाहता है कि ये एक भी उसके हवाले कर दो। हजरत दाऊद अलैहि सलाम ने फौरन फैसला सुनाया, इसने तुम पे जुल्म किया कि तुम्हारी एक बकरी भी अपने 99 में आना चाहिए। अक्सर शरीक एक दूसरे पे ज्यादती करते हैं सिवाय उनके जो ईमान लाए और नेक अमल करते हैं। फिर दोनों अफराद गायब हो गए। हजरत दाऊद अलैहि सलाम समझ गए कि यह असल में अल्लाह की तरफ से आजमाइश थी कि उन्होंने एक फरीक की बात सुने बगैर फैसला दे दिया। फौरन सजदा किया और अल्लाह से तौबा की। यह वाकया हमें सिखाता है कि इंसाफ करने से पहले दोनों फरीक की बात सुनना जरूरी है। एक और वाकया तफासीर की किताबों में आता है कि एक दफा एक शख्स ने हजरत दाऊद अलैहि सलाम के पास आके शिकायत की कि फलां की बकरियां मेरे खेत में दाखिल होकर सारा खेत तबाह कर गई। हजरत दाऊद अलैहि सलाम ने फैसला दिया कि चूंकि नुकसान ज्यादा है लिहाजा बकरियां खेत वाले को दे दी जाए। लेकिन हजरत सुलेमान अलैहि सलाम जो उस वक्त कम उम्र थे कहने लगे, अब्बा जान, बेहतर फैसला यह है कि बकरियों से फायदा उठाने के लिए वक्ती तौर पर खेत वाले को दे दी जाए, लेकिन बकरियों का मालिक उस वक्त तक खेत को दुरुस्त करे, जब खेत वापस अपनी हालत में आ जाए तो बकरियां असल मालिक को वापस कर दी जाएं। हजरत दाऊद अलैहि सलाम ने बेटे के फैसले को पसंद फरमाया और उसी के मुताबिक फैसला नाफिज किया। ये वाकया हजरत सुलेमान अलैहि सलाम की हिकमत और हजरत दाऊद अलैहि सलाम की वसअत कल्बी को जाहिर करता है। कुरान मजीद हजरत दाऊद अलैहि सलाम को कुव्वत वाला, तौबा करने वाला, अल्लाह का बरगजीदा नबी करार देता है। इसे मालूम होता है कि अंबिया की असमत मुस्लिम है और वो बड़े गुनाहों से पाक होते हैं। हजरत दाऊद अलैहि सलाम की जिंदगी से बहुत से इस्बात मिलते हैं, जैसे इंसाफ में जल्दबाजी नुकसानदेह है, फैसला हमेशा दोनों तरफ से सुनकर करना चाहिए, हजरत तबाही लाता है, तालुक हसद ने उनकी हुकूमत कमजोर कर दी। आपने अपनी जिंदगी को हिस्सों में तकसीम किया, कुछ वक्त रोजगार के लिए, कुछ इबादत के लिए, कुछ रियाया के लिए और कुछ आराम के लिए, और साथ ही कुरान ने वाजे किया कि अंबिया से बड़े गुनाह सरजत नहीं हो सकते। हजरत दाऊद अलैहि सलाम ने कई दिहाइयों तक बनी इसराइल पर हुकूमत की। आपकी हुकूमत इंसाफ, इल्म और रूहानियत से मुजयन थी। जब आपका वक्त वफात करीब आया तो अल्लाह ताला ने आपके बेटे हजरत सुलेमान अलैहि सलाम को नबूवत और बादशाहत दोनों अता फरमाई। कुरान कहता है, और दाऊद को हमने सुलेमान अता किया, क्या ही बेहतरीन बंदा था, बेशक वो बहुत रुजू करने वाला था। आपकी वफात पे बनी इसराइल गमजदा हो गए, क्योंकि वो एक ऐसे नबी और बादशाह से महरूम हो गए जिन्होंने दीन और दुनिया दोनों में बेहतरीन कयादत की थी। आपकी हुकूमत की खसूसियात ये थीं कि अदल इंसाफ था, रियाया के दरमियान बगैर किसी इम्तियाज के फैसले करते थे, कुव्वत और बहादुरी नौजवानी में ही जालूत जैसे ताकतवर दुश्मन को शिकस्त दी, रूहानियत थी, इबादत, रोजा और जिक्र में अपनी मिसाल आप थे, और बावजूद बादशाह होने के आप जरहे बनाकर अपनी रोजी कमाते थे। जालूत जैसे अजीम पहलवान को शिकस्त देना इंसानी ताकत का काम नहीं था, लेकिन हजरत दाऊद अलैहिस्सलाम ने अल्लाह पे भरोसा किया और छोटे से पत्थर के जरिए بڑے دشمن کو زیر کیا۔ اس سے ہمیں سیکھنے کو ملتا ہے کہ مشکل حالات میں اللہ پہ بھروسہ ہی اصل قوت ہے۔ حضرت داؤد علیہ السلام کو بادشاہی، لشکر، علم، زبور اور معجزات دیے گئے، لیکن آپ کے دل میں عاجزی تھی، کبھی تکبر نہ کیا۔ یہ ہمیں سبق دیتا ہے کہ نعمت ملنے پر انسان کو غرور نہیں بلکہ شکر ادا کرنا چاہیے۔ آپ کی راتوں کی نماز اور دن کے روزے ہمیں بتاتے ہیں کہ دنیاوی ذمہ داریوں کے ساتھ روحانی زندگی بھی ضروری ہے۔ تالوت کا انجام اس بات کی عبرت ہے کہ حسد انسان کو عزت سے محروم کر دیتا ہے۔ حضرت داؤد علیہ السلام نے معافی کو ترجیح دی، اور یہی کردار ایک نبی کے شایان شان ہے۔ حضرت داؤد علیہ السلام کو خاص طور پہ عدل کی ذمہ داری دی گئی۔ ایک چھوٹی سی جلد بازی پر بھی اللہ نے آپ کو متوجہ کیا تاکہ امت کو سکھایا جائے کہ انصاف کتنا نازک اور اہم معاملہ ہے۔ حضرت داؤد علیہ السلام اور آج کی دنیا کا ہم اگر تقابلی جائزہ لیں تو آج کے مسلمان حکمرانوں اور عوام دونوں کے لیے آپ کی زندگی میں روشن سپاک ہے۔ طاقتور بھی اللہ کے سامنے عاجز ہے، اسی لیے غرور نہیں کرنا چاہیے۔ ان کے بغیر کوئی ریاست یا معاشرہ قائم نہیں رہ سکتا۔ عبادت، ذکر اور اللہ کی حمد سے دلوں کو سکون ملتا ہے، جیسے کہ زبور کی تلاوت سے پہاڑ اور پرندے بھی شامل ہوتے تھے۔ حضرت داؤد علیہ السلام کا پیغام کامیاب راز اللہ پر توکل ہے۔ انصاف سے بڑھ کر کوئی حکومت مضبوط نہیں ہوتی۔ مال و طاقت وقتی ہے، اصل دولت ایمان اور عمل صالح ہے۔ حسد اور کینہ بربادی کی جڑ ہے۔ شکر گزاری انسان کو اللہ کے قریب کر دیتی ہے۔ حضرت داؤد علیہ السلام ایک عظیم نبی، حکمران، جنگجو اور اللہ کے ولی تھے۔ آپ کی زندگی ہمیں بتاتی ہے کہ اللہ جسے چاہے کمزور سے کمزور کو بھی فاتح بنا دیتا ہے، بشرطے کہ وہ اللہ پہ بھروسہ کرے۔ آپ نے دکھایا کہ بادشاہت کے ساتھ ساتھ عبادت، محنت اور انصاف کو کبھی نظر انداز نہیں کرنا چاہیے۔ حضرت داؤد علیہ السلام پر زبور نازل کی گئی، اور یہ ایک الہامی کتاب تھی۔ قرآن مجید میں ارشاد ہے، ہم نے داؤد کو زبور عطا کی۔ یہ کتاب عبرانی زبان میں نازل ہوئی۔ بائبل کے مطابق زبور کو سامس کہا جاتا ہے، اور آج بھی عیسائی اور یہودی صحائف میں موجود ہے۔ قرآن اور مفسرین کے مطابق زبور میں بنیادی طور پہ تین چیزیں شامل تھیں: اللہ کی حمد و ثنا، زبور میں زیادہ تر اللہ کی بڑائی، حمد، تسبیح اور شکر گزاری کے گیت ہیں، پہاڑ، پرندے اور جانور بھی ان کی تلاوت کے وقت اللہ کی تسبیح کیا کرتے تھے۔ زبور میں کئی دعائیں، استغفار اور عاجزی کے کلمات شامل تھے۔ حضرت داؤد علیہ السلام کی تلاوت اتنی پر اثر تھی کہ سننے والا بے اختیار رونے لگتا۔ لوگوں کو صبر، شکر، توکل، نیکی اور انصاف کی تعلیم دی گئی۔